0: دلچسپی ہے کیونکہ ہمارے سینٹرل بینک بھی تو سونا خرید رہے ہیں, ہم بھی خرید رہے ہیں, تو وہ دلچسپی تو ہے. آفٹر آل پریشس میٹل ہے, ریزروز کس کے پاس اچھے نہیں لگتے.
1: بہت بہت دھنیواد پرکاش جی کارکرم میں آنے اور میرے اور ارجن کے تمام سوالوں کے جواب دینے کے,
0: مجھے بلانے کے لیے دھنیواد.
2: And let's have a look at the closing headlines. Benchmark domestic stock market indices end with losses. Sensex declines over 100 points. Nifty settles at 23,618. Major Asian stock markets close mixed. And global crude oil prices fall. And that's it in this edition of Market Mantra. For now, goodbye.
3: इस कार्यक्रम में विशेषज्ञों द्वारा विचार उनके अपने हैं. आकाशवाणी अपने श्रोताओं को सलाह देता है कि निवेश का निर्णय करने से पहले स्वयं रिसर्च करें या किसी पंजीकृत सलाहकार से राय लें.